0: روشنی جو قافلو منزل طرف گامزن مظہر اسکول سسٹم محراب پور شاندار تدریسی عمارت پروفیسر قربان علی میمن اکیڈمک بلاک جو انعقاد محنتی مشاق تجربے کار تدریسی عملو سرسبز باغیچو بائک کار پارکنگ بہترین فرنیچر شاندار کمپیوٹر فزکس کیمسٹری بایولوجی جو لیبارٹریوں آڈیو ویژول لیکچر سسٹم کی سہولت کیمسٹری فزکس بایولوجی ریاضی انگلش تے خصوصی توجہ انٹری ٹیسٹ ذریعے میڈیکل انجینئرنگ میں قابل تحسین نتیجہ راندن جو میدان اتے منعقد تھیندڑ مقابلہ تحریر تقریر ذہنی آزمائش جا مقابلہ پہنجے اکھن جے نور نیانن پیارن پٹن جے مناسب تعلیم تربیت لائے اڈوئی مظہر اسکول سسٹم محراب پور جی وزٹ کریو ودیک رابطے لائے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم کانٹیکٹ نمبر 03000027234 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم محراب پور کانٹیکٹ نمبر 03013865453
1: आशिक होंडा शोरूम मेहरा पर एटलेस होंडा मोटरसाइकिल जो पर एतमाद आई मा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरा पर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब है सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन्य थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी जैर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ती जिलाई आसिम हुसैन आराई 03073592120
2: خوشخبری ہانی اواں جے پانجے شہر محراب پور میں گیمس اسپتال گمبڑ جو چمڑی وارن نہن الرجی کاسمیٹک وچڑندڑ بیماریوں جو ماہر ڈاکٹر بشیر احمد میمن روزانو شام جو عصر نماز کا عشاء جے نماز تائیں ہر آچر تے صبح جو 9 وگے کا رات 8 وگے تائیں مریضن جو علاج کندا آہن ایڈریس روشن اسکن و الرجی کلینک نزد ریلوے فاٹک اقصا مسجد تھری روڈ محراب پور ودیک رابطے جے لائے 03385569

0: तू तो मेरा फैन।
1: वाइट एज ब्यूटी क्रीम 5-डे ब्यूटी प्लान के साथ एलोवेरा विटामिन और एवोकाडो की भरपूर खूबियाँ, जिसके मिनरल्स स्किन में फॉली एब्जॉर्ब हो जाए, स्किन को फेयर और फ्रेश बनाए, आपको दे बेटा निखरा निखरा चेहरा। वाइट एज ब्यूटी सोप से मिले चमकता निखार ताजगी के साथ। वाइट एज ब्यूटी क्रीम, ग्लोइंग स्किन का राज, अ प्रोडक्ट ऑफ बायोकॉन इंटरनेशनल पाकिस्तान।
2: ایران عجاب کیترائی میں نہ امریکی نہ ذریعے 5000 کیوسک ہیں، ٹی پی لنک کے نال ہے ذریعے 7467 کیوسک پانی کھانے لگو ارسا میسنج نمائندی معاملے تے خاموشی اختیار کرے ورتی زرن موجب تکراری کرنے والوں کرن لائے پنجاب حکومت ارسا کا اجازت بنائے ورتی پنجاب پارا بنا اطلاع تکراری کرنے والوں پانی کھانے بعد سندھ میں پانی بحران سنگین تھی ویو آباد گھر سخت پریشان

0: किचन है तो तौन के रोज अंडा खाराए जो मंझन जी मानी में सूफ दी जो तो जियो स्कूल में मुआगुर थकेला थकेला ना हो जे
1: बारन में कमजोरी अक्सर जरूरी غذائی جزن جی گھٹتائی ہوندی ہے جکا انن جے سکھن جی صلاحیت میں رنڈک بنجے تھی ہی پیغام کش فاؤنڈیشن اے کینیڈین گورنمنٹ جی طرفاں پیش کیو ویو
2: جہاں امید کے دیے جلتے ہیں
3: روشنی کا قافلہ منزل کی طرف گامزن مظہر اسکول سسٹم مہراپور شاندار تعلیمی عمارت پروفیسر قربان علی میمن ایئر کنڈیشنڈ اکیڈمک بلاک کا انعقاد محنتی مشاق اور تجربہ کار تدریسی عملہ سرسبز باغیچہ بہترین فرنیچر شاندار کمپیوٹر فزکس کیمسٹری بایولوجی کی لیبز آڈیو اور ویژول لیکچر سسٹم کی سہولت کیمسٹری فزکس بایولوجی ریاضی اور انگلش پر خصوصی توجہ انٹری ٹیسٹ کے لیے میڈیکل اور انجینئرنگ میں قابل تحسین نتائج کھیلوں کا میدان اور وہاں منعقد ہونے والے مقابلے تحریر تقریر اور ذہنی آزمائش کے مقابلے اسٹڈی ٹورز اپنی آنکھوں کے نور بچیوں اور پیارے بیٹوں کی معیاری تعلیم و تربیت کے لیے آج ہی مظہر اسکول سسٹم مہراپور کا وزٹ کریں مزید رابطے کے لیے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم 03000002724 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم مہراپور
4: 03018 65453
5: تیار
6: تھے
7: न मां मां थकी पई आहा
6: न पुट ही थक न है रत जी कमी आहे दिसता केडो न फिको थी वयो तो जो चेहरो
7: छा कया मां
6: 6 महीना थी वयन पुट तू उम्मीद साही अई हाणे वनी तो शुरू कई आ फौलाद जी गोरी कच्चू भाजू खाईंदी कर पुट तोखे खबर है असा त मेवन जो खलू खाई विंदा हुआसी उनन साही त खून ठांदो आहे इनसा न तोखे कुछ थिंदो अनाई बार रखे पुट हाने तू मां थण वाली आही पहंजो ख्याल रखन बेन खां प वधिक जरूरी है
8: मेरी बातें तेरे जिम्मे अब ये तुझको निभानी है
1: जदे मां पांजो ख्याल रखंदी आहे त सेहत नसलन ताई हलंदी आहे ही पैगाम कश फाउंडेशन ए कैनेडियन गवर्नमेंट जे तरफा पेश कयो वयो
9: छा अहां जो चेहरो बेजान आई डल लगे थो हाणे वक्त आहे चमकण जो हेमे डायमंड ग्लो ब्लीच क्रीम सा कुदरती जुजन सा तैयार कयल जेका दे कुदरती निखार साफ नरम आई रोशन चेहरो पहिरे ही इस्तेमाल में फर्क महसूस करियो हेमे डायमंड ग्लो ब्लीच क्रीम तहां भी चमकायो पहंजो चेहरो जीए होजे हीरो हेमे डायमंड ग्लो ब्लीच क्रीम चेहरे जी असल चमक जो राज
10: क्या देख रहे हो ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनामात जीतने का मौका पाओगे जैसे कि ग्रैंड प्राइज 600 सीसी कार साथ ही मोटरसाइकिल्स स्मार्टफोन्स और स्मार्ट वॉचेस इन भाई साहब की तरह बड़ा ख्वाब देखें 538 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं तो भाई साहब क्या समझे
11: बैंक अलबीब रिश्ता भरोसे का

0: ಗಾರ್ಡನ್ ಸ್ಟೋರ್ ಹಾಲ್ ಆಣಿ ಹೋಲ್ಸೇಲ್ ಡಿಪೋ ಅ ನೇಮ್ ಟು ಬಿ ಟ್ರಸ್ಟೆಡ್
1: ಸರಿಯಾ ಗಾರ್ಡನ್ ಟಿಯರ್ ಎಂಗಲ್ ಚೇನಲ್ ಪಟ್ಟಿ ಲೋಹಿ ದರವಾಜಾ ಸಿಲ್ವರ್ ಜಾ ಚೌಂಕ್ ಸಿಮೆಂಟ್ ರೇತಿ ಕ್ರೇಶ್ ಐ ರಂಗ ವಗೈರಹ ಬಾಜ಼ಾರ್ ಕಾ ಬಾರಿಯ ದಸ್ತಿಯಾಬ್ ಆಹಿ
0: ಹಾಣೇ ಯಚು ಮೈರಾನ್ ಐರನ್ ಸ್ಟೋರ್ ನಜ್ದ ಬಲೋಚ್ ಪೆಟ್ರೋಲ್ ಪಂಪ್ ನ್ಯಾಷನಲ್ ಹೈವೇ ಹಾಲ್ ಆಣಿ
1: ರಾಬ್ತೆ ಲಾಯ ಪ್ರೊಪ್ರೈಟರ್ ಗುಲಾಮ್ ನಬಿ ಮುಗಲ್ 03-220-4372 ಐ 02-4246-0100
2: इर्शाद ऑटोस आई होंडा शोरूम मेहरापुर होंडा मोटरसाइकिल जोधपुर एतमाद आई बा अख्तियार इदारो इर्शाद ऑटोस आई होंडा शोरूम मेहरापुर नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद इर्शाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट आरपीएम जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी इर्शाद ऑटोस हालाणी रोड मेहरापुर राब्ते जे लाइ 03-20-18-00-003
3: माशाला फौजी पाइप फैक्ट्री नज़्द गर्ल्स डिग्री कॉलेज हालाणी रोड मेहरापुर असां वटि जॻहि जूं ॾियारियूं जॻहि जा पावा ऐं पाइप ॾेढ ॿ चार छह नव ऐं ॿारहं इंच में प्लेन ऐं कॉलम में मौजूदु आहिनि फौजी भाइरनि लाइ ख़ुसूसी रियायत हूंदी राब्ते लाइ फौजी अब्दुल करीम 03-01-54-456 ऐं तौकीर अहमद 03-06-16-23-793
4: मेहरापुर के हो तो आवाज भी मेहरापुर की है सुनते रहो जी एफ एम 94
5: बिस्मिल्लाहिर्रहमानिर्रहीम अस्सलाम वालेकुम दोस्तों प्रोग्राम सेहत शी गाल सान करे हाजिर खिदमत तवां जो पेंजो मेज़बान हाकिम अली जिस्कानी दोस्तों असांखे उमेद आहे तव्हां बिल्कुलु ठीकु ठाक ऐं सभु ख़ुशि हूंदा जीव आहे त जहान आहे सिहत आहे सभु कुझु आहे जॾहिं इंसान जी सिहत हूंदी आहे तॾहिं दुनिया इंसान खे सभु कुझु सुठो बि लॻंदो आहे दुनिया बि सुठी लॻंदी आहे तंहिं करे असीं हमेशह चवंदा आहियूं जीव ख़ुशि त जहान ख़ुशि जीव आहे त जहान आहे तंदुरुस्ती हज़ार नेमत आहे चवंदा आहिनि बीठे जो सभु को ऐं किरे जो केर बि न आहे तंहिं करे पंहिंजो ख़्यालु रखो पंहिंजे सिहत जो ख़्यालु रखो प्रोग्राम सिहत जी ॻाल्हि जीअं मेहरापुर एफ एम 94 तां अव्हांजी ख़िदमत में लाइव पेश कयो पियो वञे अव्हांजो पंहिंजो मेज़बान हाकिम अली जिस्कानी अव्हां सां गॾु आहे असांजे स्टूडियो में मौजूदु हूंदा आहिनि सिंध जा मशहूरु मारूफ़ डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु डॉक्टर साहिब जो 25-30 साल तजुर्बो आहे डॉक्टर साहिब मुल्क जा मशहूरु मारूफ़ डॉक्टर आहिनि डॉक्टर साहिब जर्मन होम्योपैथिक क्लिनिक ऐं स्टोर साम्हूं वधण पुटरा पेट्रोल पंप कोरड़ी कबीर रोड मेहरापुर में हिन वक़्तु मरीज़नि जो इलाजु कंदा आहिनि रोज़ाना सुबुह 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिलु थी सघो था 03-01-21-94-51-03-01-21-96-85-1 सभु खां पहिरियां असां डॉक्टर साहिब खे ख़ुश आमदी चऊं था पंहिंजे प्रोग्राम में जो डॉक्टर साहिबु पंहिंजो क़ीमती वक़्तु कढी करे असांजे स्टूडियो में आया आहिनि डॉक्टर साहिबु अस्सलाम अलैकुम डॉक्टर साहिबु ठीकु आहियो तबियत ठीकु आहे अव्हांजी अॼु कहिड़े मौज़ूअ बाबति असांजे मौज़ूज़ ॿुधंदड़नि खे ॼाण ॾींदा पर इन सां गॾोगॾु अव्हां कहिड़ा ॾींहं क्लिनिक ते वेहो था टाइम छा आहे तव्हांजो लाइव कॉल जो नंबर या कहिड़े टाइम तव्हां सां असांजा जेके पेशंट हज़रात आहिनि उहे अव्हां सां राबितो करे सघनि था
6: उज़ बिलाहिम निशीतान जी बिस्मिल्लाहिर रहमान रहीम सल्लल्लाहु अलैहि वसल्लम पहिरियां त सभु तारीफ़ूं उन रब पाक जूं जेको असांखे जारे थो खाराए थो रोज़ी ॾिए थो ख़ुशी ॾिए थो ऐं सभिनी ज़मीनी आसमानी आफ़तुनि खां महफ़ूज़ रखे थो असांजो प्रोग्राम सिहत जी ॻाल्हि अवांखे ख़बर आहे त बर वक़्तु हिन टाइम ते निश्चित थींदो आहे ऐं असांजी क्लिनिक جرمن ہومیوپیتھک کلینک ہفتے جا چھ ڈی مہراپور شہر میں موجود ہوں ایڈریس اواں نوٹ کرائی ہوں ایک دفعہ بیہر کوٹڑی روڈ ودھن پوٹرا پیٹرول پمپ کے بالکل ساموں ٹائمنگ صبح جو 10 بجے کا شام جو 5 بجے تھی
5: ڈاکٹر صاحب وی کالن جو سلسلہ شروع تھی وے
6: جی سر بالکل
5: کالن بھی وٹھن سے نمبر بنے جو سو بتایا
6: جی جی نمبر 03012196851 اسان جے ڈیز ہیں وہ جمعہ چھنچر آچر سومر انگارو چھٹی ہوں اربا خمیس یعنی ہفتے جا 6 ڈی ان میں 3 ڈی اصانجا چیک اپ فیس فری رکھل ہوں جی جمعہ چھنچر آچر جو غریب مستحق حضرات کے یا جو بھی اندو ہے پیشنٹ ان کے اصا چیک اپ فیس فری جو اصل ڈسند ہوں باقی دوا مریض کے اسٹور تا وٹنی پڑی ہے اڑے طریقے سے اصل جرمن ہومیوپیتھک کلینک ہر مرض جو بھی بیماری کے حوالے سے جو علاج تھو ہے چاہے گردن جو مسئلہ ہوجائے چاہے پتے میں پتھری ہوجائے گردن میں پتھری ہوجائے یا نک کی ہڈی ودی وجے یا نزلو پرانو زکام ہوجائے یا گیس جو مسئلہ ہوجائے یا چاہے جوڑن کی تکلیف ہوجائے یا ایسما الرجی یعنی ہر قسم کی بیماری کے حوالے سے اڑے طریقے سے اساں پانچے ان پروگرام کے ذریعے جے گھر ویٹھے جے حضرات ہوں اصانجا لسنرس ہوں انڑو جو سو موضوع کے حوالے سے جی گال کروں کن بھی بیماری کے حوالے سے ایکڑی آگاہی بھی ڈیندا ہوں آگاہی ان حوالے سے بھی ڈیندا ہوں تو وہ گھر ویٹھے ان بیماری کی تشخیص کر سکن تھا وہ سجاڑ جان کر سکن تھا اساں کے ان وقت یہ کہڑی تکلیف ہے یا ان کا جو سو اساں کیڑو بچا کر سکوں تھا اڑے طریقے سے جا ڈٹھو ہوں تو اج کل جو ہی جڑو دور ہے ان میں ظاہریت انسان جو ہے سو ہر دور کا یعنی ہر مسئلے کا دو چار ہے ان میں کچھ خاص خوراک بھی پانچ گھٹ رہے تھی ننڈ جو گھٹ ہوجن ان سبب کے کرے پو میموری لاس گھنن جی تھی ویندی ہے ایک تو میموری لاس تھی ہے ڈسو عمر سے گڈو گڈ ایکڑو پروسیس ہوں میموری لاس جو لیک یا کا بیماری نہ ہوں ہے جی مثال ایکڑو وارن جو اچھو تھی ونجن یا ایکڑی عمر کے حساب سے تقاضا ہے لیکن بعض اوقات یہ تھو ہے جو تمام گھنی میموری لاس تھی ویسے کا شی کتنے رکھی وا کھڑن وسری وئی یا کنسان تا ملن ویو ان جو نالو بھی تما کا وسری ویسے ایون سیویئر کیسز میں یہ بھی تھو ہے جو اواں ایکڑے رستے سے ویندا ہو ونجن ایکڑے رستے چاہیے ہو وی لیکن ہلیا بے رستے ویندا ہو ہزار کوشش کرنے کے باوجود بھی وہ تمہاں کے گال یاد نہ بندی ہے اج کل
5: صاحب تانجے موضوع کے اگتے ودھائندا سے میموری لاس والے ایک کالر لائن تے موجود ہے مجھے خیال میں کالر کے ویٹ نہ کرائے دے گال دی طرف ہلوں السلام علیکم
7: وعلیکم السلام سائیں کچھ آیو سر
5: دعاؤں الحمدللہ کیر صاحب جو گل ہے مجھے سائیں
7: عبد اللطیف بند سائیں فرام سارن خان بند گوٹ یو سی دیہات کان
5: خوش آمدید چوں تھا پنجے بھا کے چھا پوچھندا مجھے سائیں ڈاکٹر صاحب کان
7: ڈاکٹر صاحب کا سر پوچھوں دا تا اساں کے جوڑن میں سور
5: ا جوڑن میں گھنے عرصے کا وٹی سور ا ہاں
7: تقریبا سہی کے سال بچو ا تقریبا
5: اچھا سال بتھی ا بدا با ورتی ایا بس ای
7: نا دوا کون جو جو نماز بھی اللہ دے کرم سا 5 وقت پڑھندا ایوں
5: جی سائیں
7: ہاں بھائی سائیں ان کا اساں کے پھٹی جو کو ڈس پتو وغیرہ
5: بالکل ایف ایم بدو ایف ایم بدو ڈاکٹر صاحب ان کے بتائے تو ڈاکٹر صاحب پان بھی بدے پے تو ان کے ٹھیک ہے سائیں مہربانی ویلکم جی سر
6: جس جوڑن جی سور کے جی حوالے سے گال کی تو یہ تکلیف ان وقت جو ہے سو تمام جو سو گھنی وہ خوڑ سارا انجا بھی اسباب ہوں ایک تو عمر رسیدہ کے جی حوالے سے جو مہو عمر زیادہ تھی وجے تھی ان کے کرے یا بھی کیلشیم وٹامن ڈی جی کمی کے کرے یا بیا بھی خوڑ سارا اسباب ہوں اوور ویٹ کے کرے بھی تھی ویسے ہے بیا بھی خوڑ سارا اسباب ہوں جدید پیشنٹ ساموں اندو ہے تو ان کے ان حساب سے ٹریٹمنٹ کیا ویسے ہے فی الحال اصل ان میں مسئلے میں یہ تھو جو گھنا پہ مالش کرن شروع کرے چڈا یا سیلف میڈیکیشن کرنا ان سا یعنی پان مرادو دوا وٹھی ایندا یا مالشوں کرنا ان سا ورندو تکلیف ودی ویندی ہے جدہ بھی اڑے قسم کی تکلیف اواں کے ہے تو پانچ کے مستند پانچ قریبی ڈاکٹر سے ضرور جو مشورہ
5: کروں ادے کے یہ مشورہ دینو ادو بھی نزدیک ہی ہے سبحان ہی ہلیا جن تواں کے دکھارن روبرو ان جو علاج موجود ہے تو
6: ودی بغیر کہیں سائڈ افیکٹ جی بغیر کہیں عادت وجھنے جی عادت جو مقصد یہ ہے یعنی ایکڑی دواؤں ہوں جے کہ آدھی کر چھڑیندی ہیں جن تے مانو بھاڑو اچھی ویسے جیس تھی وہ نہ کھائے بھی تو فرق نہ پہ
5: خاص طور سے گھنن مانن جی ننڈ فٹندی ہے پر انہن جی عادی تھی ویندا ٹیبلٹ کھان جا چوندا سائیں اسیں جی اسیں ٹیبلٹ نہ تھا کھاں اس تے ننڈ نہ تھی اجے
6: بالکل ائی اج کل کچھ میڈیسن سیڑی ہیں جن میں کارٹیزون ہوندی ہیں جن کے اسا سندھی ہیروئن بھی چوندا ہیں اڑے طریقے سے یعنی عادی وجن والی دواؤں یعنی جس تے مانو تا پو اگتے ہری خبر پوندی ہے جدے جوڑ جو ہے سو ختم تھی ویندا ہیں ہڈا بھری پوندا ہیں مانو مسئلے میں اچھی ہے تو ان کے لیے ہومیوپیتھک میں بغیر کہیں سائڈ افیکٹ کے اصل وقت دواؤں موجود ہوں جی پیشنٹ استعمال کرنے سے بالکل ٹھیک تھی ویسے جی سر
5: جے کے دوست فیس بک ذریعے گڈ ہیں ڈاکٹر صاحب ان کے بھی مجھے خیال ہے شامل کرا ہلوں انیس ذوالفقار بہرانی ہے اصا کے یاد کن پیا چون پیا سلامت جو تمام بہترین اصان جو رحیم یار خان جو ہی دوست ہے عبد القدیر صاحب جو اسٹریمنگ کے تھرو اصان کے ویب سائٹ کے تھرو پروگرام بدھے پی تا سلام چھ پی رحیم یار خان پنجاب کا بھی ڈسو مانا تاج کافی پیشنٹ وغیرہ بھی بلوچستان جا پیشنٹ ہیں تو دوستوں کے بدائیے ہلوں تم اصل پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-96-8151 ڈاکٹر منظور حسین میمن صاحب جو 35 سال تجربہ رکھدڑ ہیں ان وقت جرمن ہومیوپیتھک کلینک اسٹور ساموں ودھن پوٹرا پیٹرول پمپ کوتلی کبیر روڈ مہراپور شہر میں مریضن جو علاج کندا ہیں 0301-96-8151 کہیں بھی وقت کال کرے سکو تھا ڈاکٹر صاحب کا کہیں بھی بیماری بابت معلومات وٹھی سکو تھا پوچھی سکو تھا ڈاکٹر صاحب مختلف بیمارن جا ماہر ڈاکٹر ہیں ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن گردے میں جے پتھری ہے مسانے کی پتھری ہے پتے کی پتھری ہے اواں کے مایوس نہ تھنو علاج ڈاکٹر کندو شفا دین والی ذات اللہ تعالیٰ

0: अजय दोस्तों बिल्कुल हैमे ब्यूटी शो में बाबर शेख हमासा गड़ा है अज जो सेगमेंट है सॉन्ग सुन्याण है सॉन्ग सुन्याण में आदा वाजे लामा म्यूजिक प्ले कर या तमा वा मके सुन्याणे बुधायो ता केड़े गाने जी म्यूजिक है ठीक है। प्रोग्राम में शामिल थेन से लामा लाइव कॉल है व्हाट्सएप ते असंगे ज्वाइन करे सगो था नंबर आ है 03000113488 फेसबुक ते बुद्धि सगो था असो फेसबुक पेज आए GAFM आई सिंपल मैसेज सेंड करे सगो था उन जरा पेंजे मोबाइल जे राइट मैसेज ऑप्शन में मनियो SKR लिखो स्पेस दियो पेंजो मैसेज 8881 ते यानी 8881 ते वहां सेंड करे छियो। सो दोस्तों बिल्कुल हियर कुछ वॉइस नोट्स है ना बल्कि कुछ ने इलाही सारा वॉइस नोट्स कठा थियो है जे के मैं प्रोग्राम में शामिल कंदस आई आहा बुधंदाओ तही छ पचवन
1: हेमी ब्यूटी क्रीम मासा यूज कई है तमाम बेहतरीन उन जो रिजल्ट आ बस मा ता के चवन चंदो थैंक यू
0: ता जो इयो ही चवन मके डाडो वणियो ता जी मेहरबानी ता जी बाबा साईं के भी भली कार ता जी ब्रदर के भी भली कार हिन हेमी ब्यूटी शो में थैंक यू अदा ता के गानो तो बुधरे एकडो भलो भलो ठीक आ ही बदो गानो
2: एकदम बाबर बा चाला खैर अल्लाह खैर कयो थद तमाम असन कच्चे
0: लाडिया
2: अल्लाह तव्हां खे खुश कंदो हेमी ब्यूटी क्रीम लॻायूं पिया लॻाईंदासीं हुनजी रिज़ल्ट पंहिंजी शइ पाण आहे पंहिंजो मट पाण आहे हुनजी रिज़ल्ट भली आहे ज़बरदस्त आहे असां यूज कयूं पिया हेमी ब्यूटी क्रीम पंहिंजो मट पाण आहे हुनजी ख़ुशबू पंहिंजो मट पाण आहे हुनजी छा ॻाल्हि कजे जेतिरी ॻाल्हि करे माण्हू हेमी ब्यूटी क्रीम जी थोरी आहे मां आहियां गुलाम अहमद कोराई मुंहिंजा दोस्त मंताज कोराई मसरूर अहमद उर्फ़ मिठू कोराई गुलाम मुस्तफ़ा कोराई आहे
3: अमीर हुसैन मरी रमजान मरी सलीम मरी हमजली मरी अतुर मरी अलियार मरी
0: ओके अदा तांज मेहरबानी त दोस्तो हेमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम जो एकडो इहो बे फायदो अथव इन में जेका कॉजिक एसिड शामिल आ न इहो तवांजे चेहरे ता निशानात अगर हुजन या अखिन जे हेठिया डार्क सर्कल सुजन त उहे भी दूर थी सघन था। जी हां इहा दावा कई आ हेमे नेचुरल्स वारनि ऐं हेमे नेचुरल्स वारनि जी इहा प्रोडक्ट जिन इस्तेमाल कई आ न स्टिल तव्हां पाण ॾिठो आहे त तक़रीबन 3 महीना मुंहिंजे ख़्याल में मुकमल थियण वारा आहिनि या थी चुका आहिनि। अञा ताईं को अहिड़ो फीडबैक न आयो आहे जंहिं चयो यार असां हेमी ब्यूटी क्रीम इस्तेमालु कईसीं पर रिज़ल्ट न मिलियो। सभिनि पॉज़िटिव रिस्पॉन्स ॾिनो आहे पॉज़िटिव फीडबैक ॾिनो आहे उन्हनि सभिनि इहा ई ॻाल्हि कई आहे त असांखे सुठो रिज़ल्ट मिलियो आहे हेमी ब्यूटी क्रीम जो। मार्केट में ॿियूं प्रोडक्ट हिकु पासे पर हेमी ब्यूटी क्रीम जो रिज़ल्ट हिकु तरफ़ आहे छाकाणि त इन में जेके इनग्रीडियंट शामिल आहिनि SPF 30 कॉजिक एसिड ग्लूटाथायोन वाइटामिन सी आर्बुटीन ये वाकई कमाल पे करन स्किन के स्किन ते दिखारन पे पेंजो कमाल तुम्हारे की आजमाए सको था विद इन 7 days तुम्हारे के रिजल्ट मिली सके थो हेमी ब्यूटी क्रीम जो एकड़ो ही वॉइस नोट।
4: अस्सलाम वालेकुम बाबर शेख केड़ा हाल आन खुश आयो उम्मीद आ ता तवा जिते होंदा खुश होनो रे बाबा का जी अमान में होंदो आई एम विरेज वान बशाम जूसी के संगे जस्ट लाकाना खान तनवीरली मिराली गलाए रहो आया ये जो प्रोग्राम हली रहो आए हेमी नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम जे तावन सा सो जबरदस्त हली रहो आए असा एंजॉय कंदा हूं हेमी नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम भी जबरदस्त आए उन जी रिजल्ट भी भली आए और असा जे गोठ में तो जाते गाते हेमी लगी पई आ उन जो शोद रिजल्ट ही भाकायद भलो आ जे के हेमी वारन जे के या दावा कई आ वो पानी दावा ते भी लथा है मतलब प्रोग्राम बुधी रहा है अशरफ अली मिराली अब्दुल जवाहर मिराली साजन मिराली नंद्रो अली दे मिराली आयान मिराली भगन मिराली मुमताज मिराली गोठ वाली मोहम्मद इंद खान चाचू इम्तियाज बगलानी चाचू परवेज बंगलानी चाचू जावेद बंगलानी असा दोस्त आने जाहिद बंगलानी शिवाज बंगलानी بلاور بنگلانی کے اساں طرف کھا کھوڑ سارا سلام یا علی مدد
0: وعلیکم السلام مولا علی مدد بھا تان جی مہربانی پروگرام میں شامل تھیا ائی تان جو فیڈ بیک مکے ڈاڈو ونیو ائی ہیمے بیوٹی کریم تما استعمال کرے جکو تما رزلٹ شیئر کیوا امید ائی اساں دا لسنر جکے بدھن پیا تما جو آواز اوے فائدہ وٹھندا بالکل دوستو تا دوستو بالکل ہیر ہکڑو بیو وائکس نوٹ شامل کندس پوی اواں جکے 8881 وارا میسجز ہیں اوے ما شامل کندس پر انیا تے یار کی مکے سانگ سنیان میں جکا میوزک پلے کیا نہ کہیں بھی نہ سنیاتی ہے یار وڈی گال نہیں ایڈی دکھی تے نہیں تا سنیانے تے دکھا رہے ہو سنیانے ہو دایو تے کیڑے گانے جی اکڑو ہی وائس نوٹ بدو
5: السلام علیکم بابر بھا خوش آیو طبیعت ٹھیک لڑکا نے کہا حافظ محمد امین بھاری جو پیارز کیا پروگرام تا جو بدوں تھا ماشاءاللہ بدن میں ڈاڈو بہترین تو لگی ڈاڈو سٹھو پروگرام ہے دوستن کے سلام ڈیندس سب کا پہریا تاج محمد مری کے کھوڑا شریف والے کے کھوڑا سارا سلام دعاؤں صوفی امتیاز مترو صاحب فوجی رسول بخش مری صاحب تاں کے کھوڑا سارا سلام
0: وعلیکم السلام ادا تاں جی مہربانی اچھا ماں جے کے لائیو کالرز ہن اوے ماں جے کو ہانے گانو پلے کندو سن ان کا بعد جسٹ لائیو کالز ہوندا ور پروگرام میں ٹھیک ہے ماں ہیر نمبر آن نہ کیو ائے پوئی نمبر آن کندو تے پوئی تواں ٹرائی کنجو تواں جی ود کھا ود کال شامل کندو لائیو کالرز مایوس بالکل بھی نہ تھین اساں سبن جو پینجو پروگرام ا انشاءاللہ سبن کے ماں شامل کندو ٹھیک ہے اچھا ہیمی بیوٹی کریم اگر تاں کے نتھی ملے نہ تے انہن کے تواں نتھا بدھایو نہ ہیمی بیوٹی کریم وارن کے تے یہ تواں کا مایوس تھی سکن تھا ان جے لائن کے بھی مایوس نہ کیو ٹھیک ہے ان جے نمبر تھے بن نمبر ہیں ایکڑو نمبر نہ کھنے کال تے بے نمبر تھی تواں کال کرے سکو تھا نمبر سائن 0336713547 ائی بیو نمبر ہے 0313362265 ٹھیک ہے یہ بئی نمبر سے تھا ایکڑو نمبر کال نہ کھنے بے دے کہو بیو نہ کھنے تے پہنے نکال کیو انن کے چو تے بابا اساں جو ہی شہر ا ہی علاقہ ہی گوٹھا ہتی انیا تائیں بھلا ہے می بیوٹی کریم نہ موکلی تو خیر تا ہے چھو نہ موکلی تو ہے ہی تا کے ودائیں دا تے چھو نہ موکلیا سو ایکڑو نہ بلکہ جے کی وائس نوٹس ہیں ما کوشش کیا بھی شامل کرے پو گانے دی طرف الا پوی تواں جو لائیو کال سن دا بس صرف پوی نو وائس نوٹ ٹھیک ا پر سیلفی تاج ہوجن ہی ہوجن ہی تمام پیاری ہاتھ میں ہیمے بیوٹی کریم آئن جی کہہ رہا ہے محمد علی مہر جہان پور شریف ماں بات کر رہا ہوں آپ کیسے ہیں میں بالکل ٹھیک ہوں آپ کیسے ہیں بھائی اور مہر صاحب آپ کی یہ ہیمے بیوٹی کریم کی جو سیلفی آپ نے بھیجے نا اپنے ہاتھ کی آپ کا ہاتھ بھی ماشاءاللہ بہت پیارا ہے آپ کا بہت شکریہ پروگرام میں شامل ہونے کے لیے اور آپ نے اپنا وائس نوٹ نہیں سینڈ کیا چلیں اٹس اوکے آپ کی مہربانی دوستو بالکل ایکڑو بیو ماں شامل کندس میسج اچھا نمبر اتھو اساں جو 0300113488 تمام نمبر تے اساں کے واٹس اپ تے جوائن کر سکو تھا ایکڑو ہی وائس نوٹ
6: السلام علیکم ماں گوٹھا جی علی مراد خاص کے لیے گا آصف علی خاص کے لیے تو گل ہے تاں جو پروگرام زبردست تھا تاں جی ہمیں بیٹی کی جی میں زبردست تھا تاں جی پروگرام میں آصف خاص کے لیے انجوائے تو کرے آئی مکھے من مگلے ہو یہ گانا بدھ رہا ہے اچھ پکھیڑا اچھ مو جے صدد ہے اچھ لکھا تھوڑا تھینا بھا جا آئی ہر جا ہمیں ہمیں لگی پہ یا آئی مجھا کچھ بھائرن آشق حسین خاص کے لیے محمد اشرف خاص کے لیے فدا حسین خاص کے لیے
0: اوکے دا ہیر جو ماں جو کا احمد مغل پلے
7: دستیاب ہے 340 روپے کی ملے تھی اساں کے سوانگ بدرا منور ملائے جو مچ کچہری میں اساں تواں جو پروگرام بدھوں دا پیا وی آئی پی پروگرام ہلے تو پیو اساں سا گڈ ہن محمد یاسین سیال نذیر امن سیال ننڈڑی تبسم سیال
0: چلو ادا تاں جی مہربانی تمام پیارے فیڈ بیک تمام دینو تاں یار سیلفی چھو نہ آئی بھلا خیر تائے سیلفی موکرن میں تاں کے جوکات کیڑی تکلیف تھی بدھائے اچھا ہی گانا ما تاں سبن لائے پلے کیا گانا بدھو انجوائے کیو مسا کے ڈرو ہے میں بیوٹی شو میں 8 وگے تائیں ان گانے کے بعد میں جکو نا ما ایندو تاں جو جسٹ لائیو کالز 8881 وارا میسجز ہوندا وا ٹھیک ہے

0: 0306 16 23 793.
1: इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर होंडा मोटरसाइकिल जोधपुर एतमाद आई बा अख्तियार इदारो इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरे होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी इरशाद ऑटोस हालाणी रोड मेहरापुर राब्ते जे लाइ 0320180003.
2: It's 9:15 PM. This time check is brought to you by
3: White-ish Beauty Cream, glowing skin jo raaz, a product by Biocon International Pakistan.
4: Mehran Iron Store Halani, Wholesale Depot, a name to be trusted.
5: Sariya, Garder, Tier, Angle, Channel Patti, Lohi Darwaza, Silverja Chong, Cement, Reti, Kresh, and Rang Vagera, Bazaar Khan Bariya, Dastyab Ahin.
4: Hane Yachu, Mehran Iron Store, Nazd Baloch Petrol Pump, National Highway Halani.
5: Rabte Lai, Proprietor Gulam Nabi Mughal, 0300-320-04372, and 0242-460100.
6: السلام علیکم ادا
7: وعلیکم السلام ادا چھو پریشان آئیں
6: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
7: ادا دکان جی مشوری کرائی تھئی
6: نہ ادا
4: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر FM 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تے FM میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی
6: مجھے دکان جی بے ڈرندی
7: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
6: ادا جلدی کر مکھے بونجی ایڈریس تبودا
4: آفیس جی میرا پر FM 94 نزد گرلس ڈگری کالیج حالانی روڈ میرا پر
7: رابطے لائے حاکم علی جس کانی
8: 0301-399-2836
9: محراب پور کے ہو تو آواز بھی محراب پور کی ہے سنتے رہو جی FM 94